0: آج کی اس بزم کو کامیاب بنانے میں جناب ہرشن مانڈلے صاحب اور اشوک بھائی کا کافی تعاون ہے.
1: منگل بھون منگل
2: شری رام کتھا مرمگیہ ڈاکٹر کمار وشواس جی کے ساتھ شری رام چرت مانس کی بھاو رس سنگیت یاترا سمپورن شری رام چرت مانس سوموار سے شکروار صبح 7 بجے اور دوپہر 12:30 بجے ڈی ڈی نیشنل اور ویوز او ٹی ٹی پر.
3: आकाशवाणी आपके लिए लेकर आया है विशेष भक्ति चैनल आराधना. 24 घंटे सुनिए कई भारतीय भाषाओं में अपने मनपसंद भजन, महत्वपूर्ण सांस्कृतिक आयोजनों की सजीव प्रस्तुति, अयोध्या से रामलला की श्रृंगार आरती.